0: NHK World Japan की उर्दू सर्विस है। ये नशरियात पाकिस्तान में रात 9 बजे और भारत में रात 9:30 पर शॉर्ट वेव्स 9440 किलोहर्ट्ज़ पर सुनी जा सकती हैं। इंटरनेट पर आप हमारे प्रोग्राम nhk.jp/urdu पर सुन सकते हैं।
1: अब मेरे पास पैगाम है कराची पाकिस्तान से मंसूर अहमद बारी का। कहते हैं मुझे जापानी बोलचाल की किताब, प्रोग्राम गाइड वगैरह भेजें। उन्होंने अपना मुकम्मल एड्रेस भी तहरीर किया है।
2: मंसूर अहमद बारी साहब, पैगाम का बेहद शुक्रिया। आप हमारी प्रोग्राम गाइड है हमारे होम पेज nhk.jp/urdu पर देख सकते हैं।
0: जापानी बोलचाल की मुकम्मल किताब भी हमारे होम पेज nhk.jp/urdu पर मौजूद है। इसको PDF शक्ल में डाउनलोड भी किया जा सकता है।
1: इस पेज पर बोलचाल के इसबाक हैं, ग्रामर के इसबाक हैं, बड़ी अच्छी तफसील है। और हम चाहते हैं कि हमारे सामिन मजीद जापानी की तरफ रागिब हों, मजीद सीखें, और इसको तवज्जो दिलाने के लिए हम कोई ना कोई और कोशिश भी करते रहते हैं। और अब एक और कोशिश का वक्त है, क्योंकि अब जापानी जुबानदानी नामी क्विज का वक्त हो गया।
2: सामिन, आइए जापानी बोलें क्विज के सिलसिले में क्विज नंबर 5 की पारी आ गई है। आपको याद होगा कि सिलसिले में एक नामुकम्मल जुमला पेश किया जाता है।
0: जापानी जबानदानी नामी क्विज में जापानी बोलचाल के प्रोग्राम से जापानी जबान का जो नामुकम्मल जुमला पेश किया जाता है, इस नामुकम्मल जुमले या इबारत में खाली छोड़ी गई जगह को पूर करके आप मजकूरा लफ्ज लिखकर आपने रवाना करना है।
1: नामुकम्मल जुमले की तस्वीर हमारी वेबसाइट nhk.jp/urdu पर दीवान खाना के पेज पर पोस्ट की गई है।
2: दीवान खाना के पेज तक रसाई के लिए हमारा होम पेज nhk.jp/urdu खोलकर शोज ऑन डिमांड पर क्लिक करके दीवान खाना के सफ़े पर 20 सितंबर का प्रोग्राम खोलें।
1: इस पेज पर आपको क्विज के जुमले वाली तस्वीर मिलेगी। इसे देख के आपने ढूंढना है अपना जवाब और हमें रवाना कर देना है।
0: दुरुस्त जवाब देने वाले सामीन के नाम हम दीवान खाना में नश्र करेंगे।
2: मौजूदा क्विज का नंबर है 5।
1: 20 सितंबर की महफिल दीवान खाना के पेज पर दर्ज सवाल है, राजियो खाली जगह बैंक्यो शिमाशिता, इस खाली जगह को आपने पूर करना है।
2: जापानी इबारत राजियो दे बैंक्यो शिमाशिता का मुकम्मल उर्दू तर्जुमा है, रेडियो से सीखी है।
1: राजियो के बाद और बैंक्यो शिमाशिता से पहले की खाली जगह आपने पूर करनी है। जो लफ्ज मौजूद नहीं वही इस क्विज का जवाब है।
0: जवाब के लिए इशारा है कि ये जुमला हमारे होम पेज nhk.jp/urdu पर जापानी बोलचाल के प्रोग्राम के सबक नंबर 5 में है। इसका स्किट सुनिए, आपको मालूम हो जाएगा।
2: जापानी बोलचाल के प्रोग्राम आइए जापानी बोलें के मुतलका सफ़े पर क्विज का जवाब तलाश करें और अपना जवाब जापानी या उर्दू रस्मुल खत या फिर रोमन हरूफ में लिख कर हमें रवाना कर दें।
1: हमारी पूरी कोशिश है कि हमारे सामिन जिन्हें जापानी जुबान सीखने में दिलचस्पी है वह ज़रूर इस तरफ रागिब हों, और ये क्विज़ भी इसी सिलसिले की एक काविश है कि आपकी आगाही ज़्यादा से ज़्यादा बढ़े।
0: अब कुछ मुख्तलिफ अंदाज की आगाही हासिल करें, क्योंकि अब जापानी मुहावरों और कहावतों पर मुश्तमिल हमारा सिलसिला है जापानी कहावत गरी।
2: इस सिलसिले में हम जापान के जबान ज़दे आम मुहावरे पेश कर रहे हैं।
1: आज का मुहावरा है, संशो वा कोतोसुबु देमो पिरिरी तो खाराई।
2: इसका लफ्जी मतलब है कि अगरचे सांशु यानी जापानी मिर्च छोटी सी और दानेदार होती है, लेकिन इसमें तेजी भरपूर होती है।
1: पिरिरी लफ्ज जो है एक मुख्तसर तेज जलन भरी कैफियत बयान करता है मिर्चों वाली।
0: इससे मुराद ये है कि अगरचे कोई शख्स कद में छोटा हो लेकिन वो पुरजोश और इंतहाई काबिल हो सकता है, इसलिए इसे कम नहीं समझना चाहिए।
2: जापानी मिर्च सांचो का साइज बहुत छोटा लेकिन जायका बहुत तेज होता है।
1: इसकी थोड़ी मैं वजाहत करती चलूं। हमारे प्रोड्यूसर साहब ने बड़ी दिलचस्प बात बताई कि ये जो मिर्च है ये नारंगी की नस्ल या नौ समझ ले उससे ताल्लुक रखती है, کیونکہ اس کا ذائقہ نہ تو لال مرچ جیسا ہے نہ ہی مکمل مالٹے جیسا، اور اس کی شکل جو ہے وہ بھی ہری مرچ جیسی نہیں ہے، رنگ ہری مرچ جیسا ہے اور شکل جو ہے کالی مرچ جیسی ہے۔ تو جاپان کی ایک بڑی مقبول ڈش ہے اوناگی، اس میں استعمال ہوتی ہے ایل مچھلی۔ اس ایل مچھلی پہ اس مرچ کو ضرور چھڑکا جاتا ہے خوشبو اور ذائقہ بڑھانے کے لیے، مرچیلا والا ذائقہ۔ اور معاف کیجیے خدیجہ، میں نے آپ کے محاورے میں ڈھیر ساری مرچ ڈال دی۔
2: کوئی بات نہیں، میں مرچوں ہی کا ذکر کروں گی۔
1: سانچو مرچ کا ذکر کریں گے؟
2: جی بالکل، سانچو مرچ کا ذکر کریں گے، جو چھوٹی ہوتی ہیں سائز میں لیکن ذائقہ تیز ہوتا ہے۔ اور اسی خصوصیت سے یہ کہاوت ان لوگوں کے لیے بنی جو اپنی چھوٹی جسامت یا سادہ ظاہری شکل و صورت کے باوجود تیز ذہانت، مضبوط کردار اور غیر معمولی صلاحیت رکھتے ہیں۔
1: یعنی کہ ظاہر پہ نہیں جانا، اندر کچھ بھی ہو سکتا ہے۔ ہمارے ہاں بھی بولتے ہیں نا، کتاب کو اس کے سرور سے مت پرکھیں، ہے نا۔ ویسے یہ تھا آج کل کا محاورہ، سوری آج کل کا نہیں، آج کا محاورہ، اس اتوار کا محاورہ۔ اب میں تھوڑی وضاحت کرتی چلوں خلیل صاحب، خدیجہ صاحبہ، ہم نے سامعین سے کہا کہ کوئز ہے، آپ نے اس کا جواب بھجوانا ہے، لیکن کس طریقے سے بھجوانا ہے یہ ذرا وضاحت ہم کرتے چلیں، اور ہم سامعین سے درخواست کریں گے کہ ہم سے رابطے کا طریقہ نوٹ فرما لیجیے۔
2: جی ضرور شیرازی صاحب،
3: اپنے ویب براؤزرز میں آپ نے لکھنا ہے nhk.jp/urdu۔ ٹائپ کرنے کے بعد شوز آن ڈیمانڈ میں آپ جائیں، پھر دیوان خانہ کے پیج پر میزبانوں کی تھم نیل والی تصویر کے بائیں جانب پیغامات یہاں بھیجے پر کلک کریں۔
1: یہاں صفحہ ہوگا ہم آپ کی آرا کے منتظر ہیں، وہاں تصویر کے نیچے ہدایات پڑھ کر فارم کی طرف بڑھیں کے عنوان پر کلک کرنا ہے تو پہلی رسائی پر رضامندی کی تصدیق والا پیج کھلے گا۔
2: اس پر درج ہدایات کو پڑھ کر قبول کے آپشن پر کلک کریں، اور آگے بڑھنے کے لیے تیر کے نشان پر کلک کرنے سے ہو سکتا ہے کہ نوٹ والا پیج کھلے۔
3: ایسے میں مندرجہ بالا سے متفق منتخب کر کے بائیں جانب والے تیر کے نشان پر کلک کرنے سے کھلنے والے فارم میں آپ کو اپنا نک نیم، اپنا ای میل ایڈریس اور پیغام لکھنا ہے۔ یہ معلومات پر کر کے پیغام لکھنے سے سوال سامنے آئے گا کہ کیا آپ کوئی ویڈیو یا تصویر بھی بھیجنا چاہتے ہیں یا صرف تحریری پیغام کافی ہے۔
1: اگر صرف تحریری پیغام ہے تو نہیں والا آپشن منتخب کرنا ہے، اور تیر کے نشان پر کلک کرنا ہے تو آپ کا پیغام ترسیل ہو جائے گا۔
2: ہم آپ سب کی جانب سے ڈیروں پیغامات کے منتظر ہیں، لیکن اگر خط لکھ کر اس کی تصویر بھیجنی ہے یا کوئی تصویر یا کوئی ویڈیو شیئر کرنی ہو تو ہاں والا آپشن منتخب کر کے آگے بنے تیر کے نشان پر کلک کریں۔ نئے صفحے پر اپنی فائل کا عنوان یعنی ٹائٹل لکھ کر بائیں جانب والے تیر پر کلک کریں۔
3: اس کلک پر اپلوڈ فائل کا آپشن آئے گا، وہاں فائل کو ڈریگ اینڈ ڈراپ کر کے نیلے رنگ کے سبمٹ بٹن پر کلک کریں۔ ایسا کرنے سے سکسیس یور فائل ہیز بین سبمٹڈ کا میسج آنے پر نیچے کنفرم کا آپشن منتخب کر کے کمپلیٹ پر کلک کر دیں۔
2: جی بالکل، بس اس کلک کے بعد آپ فائل، آپ کا پیغام، آپ کا خط فوراً ہم تک پہنچ جائے گا۔ ہم اسے ضرور پڑھیں گے، اور اگر مناسب ہوا تو دیوان خانہ میں بھی ضرور شامل کریں گے۔
3: اس پیج پر آنے کا ایک اور طریقہ بھی ہے، اور وہ یہ کہ اپنے سرچ انجن پر اردو حروف تہجی میں لکھیں ہم آپ کی آرا کے منتظر ہیں، تو سرچ میں این ایچ کے کا یہ صفحہ آپ کو مل جائے گا۔
1: یاد رکھیں، اردو حروف تہجی میں لکھنا ہے، رومن الفاظ نہیں۔ اگر رومن لکھیں گے تو صفحہ بالکل نہیں ملے گا، اور اگر اردو پڑھ لکھ نہیں سکتے تو nhk.jp/urdu کے توسط سے ہی آئیے گا، ضرور آئیے گا، باری باری آئیے گا، بار بار آئیے گا۔ اور اب گھڑی کی سوئیاں کہنے لگ گئی ہیں کہ ہم اجازت لینے کا رخ کریں، تو اور جانے سے پہلے بتاتے چلیں
3: کہ آپ ہمیں nhk.jp/urdu کے ذریعے اپنے پیغامات ہمیں ارسال کر سکتے ہیں۔
2: ہمارا ہوم پیج ہے nhk.jp/urdu۔
1: اور سامعین، اس کے ساتھ ہی اپنے میزبانوں کو، خلیل شیرازی صاحب کو، خدیجہ شاہ کو، وسیمہ عابد کو اجازت دیجیے۔